Thank you.

Mari, para Tuhan akan memberikan

Thank you.

सरकार कुनै मौन धारण गर्दै अनौठो विरोध प्रदर्शन गरेका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सीमा रक्षाको लागि लडेका शहीदहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै कंग्रेस सचेतकले फोरमबाटै मौन धारण शुरू भएको घोषणा गर्नुभएको थियो। उहाँले सभामुख र सत्ता पक्षले आन्दोलनमा पर्नुभयो। त्यसपछि एमाले नेकपा

0: सामूहिक सूचना नेटवर्क सीआईएन मार्फत देशै भरि प्रसारण भएको साझा खबरमा प्राधिकरण मोबाइलको नेटबाट मुक्त गर्न अभियान अभिभावकको भूमिका महत्वपूर्ण
1: सरकार वन गर्नको सूचीमा

それにしても、大変ですね、やっぱり。

त्यस्तोमा काम सुरु नभएका जनमितुत आयोजनाको अनुमति पत्र खारेज गर्न सिफारिस सक्न अर्को खबर विद्युत विकास विभागबाट जारी भएका जनविद्युत आयोजना सम्बन्धी

हरेक विषयसँग भेटिने सभा 19 खर्ब शीर्षकमा अर्को खबर पनि थापिएको छ भने एकैपल्ट करिब 10,000 सरकारी कर्मचारी विधा गर्न लागि बारेमा राजेश मिश्रले दुर्गा दुलालले लेख्नु भएको छ। सबभन्दा माउन्टेन

पछि जसको राम्रो नपर्ने चिनियमले बालबालिकाको आँखाको चावल गर्न सक्ने आँखाको थेरापी आँखाको सर्दाको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आयोजक ओआरजी फोन नम्बर 0124 3 54 24 3 54

0: हुन्छ तर अहिले भने पुस्तक पढ्ने पत्र पत्रिका अध्ययन गर्ने र साथीभाइसँग समय बिताउने पानीले मोबाइल प्रयोग घटाउन मदत गरेको उहाँ बताउनुहुन्छ।
1: मोबाइलबाट चाहिँ मेरो नानीहरू हट्दै गएको हो।

लिन सकिरहेका बताउनु हुन्छ। विश्व स्वास्थ्य संगठन WHO-ले 5 वर्ष भन्दा कम उमेरका बाल बालिकाका लागि स्क्रिन समय सीमित गर्न सिफारिस गरेको छ। एक वर्ष भन्दा

Thank you.

0: आफ्नो गाउँमा भेटेर दुनियाँ ठाउँमा जस्तै उहाँ जीवन भगाई अनुभव सुख दुःखको विषयमा बातचित गरे जतिमाथि सबसे पहिले गुड डे आउँदै थियो हाम्रो कार्यक्रममा स्वागत धन्यवाद
1: आजकल भारत पकाइ सके सबै जमाइ
2: Thank you.

Thank you.

ଜଣା ଯାତ୍ରା ଦେଇ

any politics.

Thank you.

ভাত অবসর দশ খালি দেখতে গেলে গাড়ি খালি মনে হয়।

เนี่ยครับเด็กทุกน้องเลยนะที่มีเด็กสักคน

I'm going to go to the hospital.

Yeah.

होकर इनके मांस लक्षण करते हैं तो हमारे यहाँ दाम जो है उसके

Thank you.

Yeah, but we have to do that for the sweet, huh?

सात बजेको समाचारमा तपाईँलाई स्वागत छ। म कुमार सुरु गरौं समाचारका मुख्य मुख्य शीर्षकबाट। बाढ़ी चुट न्यूनीकरणसँगै विपन्नलाई रोजगारी, मौत पूर्वा नारी सरसफाई तथा मर्मत, चितुवा आतंक न्यूनीकरणमा सुरक्षित खोर प्रभावकारी पीड़ितलाई आयोजनमा सहयोग, विद्यार्थी संख्या बढ़ाउने लक्ष्य सहित विद्यालयलाई अटो रिक्सा सहयोग, पत्रकारसँग सहकारी गर्दै कमजोरी सुधार्ने प्रतिबद्धता मन्त्री भण्डारी लाल दहिरको भनाई, र सरकारमा गुरुङ र उनको पुनरागमन। बाँसुरी नगरपालिका वडा नम्बर 5 र 6 मोतीपुरमा बाढ़ी डुबानको जोखिम घटाउने उद्देश्यले बाढ़को नाली सरसफाई तथा मर्मत कार्य सम्पन्न गरिएको छ। वर्षा यहाँमा डुबानको समस्या दोहोरिने भएपछि पूर्व तयारी स्वरूप यो काम गरिएको हो। विपद उत्थानशीलता अभिवृद्धिका लागि पूर्वानुमानमा आधारित पूर्व कार्य सबलीकरण परियोजना प्रयास 2 अन्तर्गत सञ्चालन गरिएको कामको लागि नगद कार्यक्रममा 50 जना श्रमिकहरूको सहभागिता रहेको परियोजना कि फिल्ड सुपरभाइजर कमला अछाईले जानकारी दिनुभएको छ। कार्यक्रममा आर्थिक अवस्था कमजोर रहेका गरिब विपन्न एकल महिला श्रमिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखिएको थियो। जेठ 19 गतेदेखि शुरू भएको 8 दिने कार्यक्रममा 26 गते सम्पन्न भएको हो। श्रमिकलाई नेपाल सरकारले निर्धारण गरेको ज्याला दर अनुसार प्रतिदिन 715 रूपियाँका दरले पारिश्रमिक उपलब्ध गराइएको छ। साथै श्रमिकहरूको सुरक्षाका लागि सेफ्टी हेलमेट, पन्जा, ग्लोभ, हाफ ज्याकेट तथा सेफ्टी बुटको व्यवस्था गरिएको थियो। इन्टरनेशनल नेपालको सहयोग, फेरी वातावरणीय विशिष्टता समूह विग्रुपको साझेदारी र बाँसुरी नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको यस कार्यक्रमले पानी डुबा न्यूनीकरणका साथै विपन्न परिवारलाई आर्थिक सहयोग पुग्ने जनाइएको छ। परियोजनाकी फिल्ड सुपरभाइजर कमला शैलीका अनुसार यस्तो कार्यक्रमले पूर्व तयारी, सरसफाई तथा सार्वजनिक संरचना संरक्षण नीतिमा पुर्याउने अपेक्षा गर्नुभएको छ। समापन कार्यक्रममा वडा नम्बर 6 वडाध्यक्ष बहादुर छेत्री, श्रमिक, स्थानीय वासी लगायतको सहभागी रहेको थियो। यो परियोजना पर्तिया जिल्लाको 8 वटै पालिकामा सञ्चालन रहेको छ। वन्यजन्तु प्रभावित क्षेत्रमा चितुवाको घरको तापमानका नियन्त्रण गर्न निर्माण गरिएको सुरक्षित खोर प्रभावकारी देखिएको छ। तराईको परिधि तथा संरक्षण कार्यक्रम कोहलपुर बाँकेको आर्थिक सहयोग र मधुबन नगरपालिका तीन स्थित खाता सामुदायिक वन समन्वय समितिको सहकारीमा बारपर्खा नगरपालिका वार्ड नम्बर 10 र 11 निर्माण गरिएको खोरहरूको सरकारवालाले अनुगमन गर्नुभएको छ। पछिल्लो समय चित्र

समन्वय समिति अध्यक्ष अनिल गुरुङका अनुसार त्रिलिगुडामा 19 वटा सुरक्षित को निर्माण गरिएको छ, जसमा पुरानो नम्बर 10 मा 10 र पुरानो नम्बर

देखी पीड़िता परियारा वड़ा नंबर पांच की कैदी जाइए को परिवार पनि चाहिँ 1,40,000 सहयोग गरिएको छ। त्यस्तै चितवनको आक्रमण गरी च्याल कुमाएका 12 परिवार 4 परिवार 2 परिवार गरी छ परिवारलाई प्रति परिवार 1,32,000 दरले सहयोग प्रदान गरिएको छ। प्राप्त रकमबाट पीड़ित परिवारले तरकारी खेती अङ्गुर र कृषि पालन शुरू गर्नुभएको छ। साथै मतगण नगरपालिका स्थित त्रिभुवन महाधीश्वर द्वारा

سید سرکار و رحمت صاحب حالی کرنے کو جیو وہاں نے پانے سنگل پھینک کرائی گی اور ایک اس سے اپنائی سرحان نے کو پردام اپنائی پچھا سماج اتر دائیت کو سمحاتنا انروپ پر دیا کرشن ساریا دائیت کے بسائی پرالی پرالی پر دیا لے پرالی اندر پرالی کا اپنا نمبر چار مرحے کو نائن نا تریس میں دیا آتھار کو بکھا رہے لائی نیا پدرک سار سے اپنائی پچھا विद्यालयमा विद्यार्थीको पक्नु सहज बनाउने उद्देश्यले आयोजित एक कार्यक्रममा बिस अटोरिक्सा हस्तान्तरण गरिएको हो। वडा नम्बर चार चौरा तेस सुरेश गौतमको प्रमुख अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्गीय कृष्ण सार यातायात व्यवसाय प्रणालीका संरक्षक शम्भु प्रसाद रिजाल कार्यालय प्रमुख रमेश गौतम लगायत व्यवसायीहरूले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक सुशील राजीलाई अटोरिक्सा हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा बोल्दै बुढा अध्यक्ष सुरेश गौतमले विद्यालयको आवश्यकता अनुसार निजी क्षेत्रले देखाएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ। यस्तै प्रधानाध्यापक सुशील घिमिरेले बुढा कार्यालयको विशेष पहलमा प्राप्त सहयोगले विद्यालयको शैक्षिक वातावरण सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार अटो रिक्सा सञ्चालनमा आएपछि विद्यालयमा विद्यार्थीको संख्या वृद्धि हुने अपेक्षा गर्नुभएको छ। कार्यक्रममा संरक्षक शम्भु प्रसाद रिजालले विद्यालयको आवश्यकता अनुसार सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनु भएको छ। बर्दिया लगायत रायपुर जिल्लामा एक साता अघिदेखि चल्न शुरू भएको तातो हावा लुका कारण भएको अत्यधिक गर्मीले पशु चौपाईमा पखाल र श्वास प्रश्वासको समस्या हुने गरेको छ। गर्मी अत्यधिक बढ़ेका कारण पखाल र श्वास प्रश्वास सम्बन्धी समस्या भएको पशुपालक किसान पशु सेवा केन्द्रमा उपचारका लागि पुग्ने गएको बाँसुडीका पशुपालकले कृष्ण राष्ट्रकाल जानकारी दिनुभएको छ। गर्मीबाट पशु चौपाईमा हुने समस्याबाट बचाउन के गर्नुपर्छ भनेर पशु शाखा बाँसुडीका अधिकृत अनुसन्धान तिवारीलाई

कांग्रेसका नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारी लाल व्यक्तिगतका कमी कमजोरी सुधार गर्दै संचार क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको समन्वयमा सिद्धगंगा नगरपालिका आयोजित मार्गमा आयोजित केन्द्रीय क्षमता विकास कार्यक्रमको

Thank you.

मैं एक पक्ष के बाद में भौतावश्य तीव्र हमारा स्थान

0: किसानहरू किन परेन
1: यसमा त हाम्रो यो कर्मचारी छ यो

0: अहिले किसानहरूले धेरै आशा राखेको तर गाईको वर्षहरूमा अनि दाउका खानेको बिउहरू पहिलाको अवस्था थियो. अहिले बिउ कटौती भयो
1: हजुर, बिउ के भन्नु चाहिँ हामीले

गत वर्ष हामीले कार्यक्रमहरू गर्यौं, गत वर्षको कार्यक्रममा के हामीले सुधार गर्ने त्यस्तो के देखियो अहिले सबै गरे त अब आगामी वर्षको लागि योजना कार्यक्रमहरू बनाउने समय आइसक्यो, साथै गर्ने समय आइसक्यो, साथै गर्ने समय आइसक्यो, गत वर्षको लागि छुटेकोमा यता थप्ने जस्तो त्यस्तो केही लागेको छ यहाँहरूलाई?

ഇതിന്റെ അനുഭവം 50 വർഷമാണ് കിസാൻ ആന്തോളൻ തലയിൽ താലിമ

Thank you.

Gracias.

I'm going to go to the next one.

Thank you.

सरकारी हामीले सम्प्रदाय धान खरिद गर्नुहोस् त्यही मैले खरिद गर्नुहोस्।

0: పరిశ్రమ బయట ప్రధానం సొంతం కృష్ణాన్ని
1: Thank you.

0: कुछ अच्छी बात है, ये रेल लगाने लगने की जनशक्ति लगा को होती की अथवा कृषिकै कुनै एक प्रणालाई त्यो खासै पर्यटन हामीले शुद्ध बनाउनु पर्ने पनि हुँदैन। हामीले अहिले यस वर्ष भनेतिर परिणाम अनुमानित गर्दैछौ किसानको लागि कृषिको लागि भनेर हामी कति बजेट छ भन्न सकिन्छ प्रमाणित कृषि क्षेत्रमा मात्रै यसको कर्मचारीको तलब सही हो कि किसानको लागि मात्रै धेरै कृषि यन्त्रहरूद्वारा सचेतनामूलक कार्यक्रमहरू पनि त्यस्तो मात्र लाग्छ किसानलाई सुसूचित गर्ने खालको कार्यक्रम
1: सचेतना किसानहरूलाई सचेतना

Gracias.

छुट्टी हाल के

0: कहिबार कथा
1: हो न तिला कुटा हेले गर्छि तिला कुटा चिन्ता गर्छि लमाटी रिले रिले भएको त्यसा प्यास तिला परतना त अपना थाहा छ वा अवश्य अपना स्थाव प्यास एक तिला कुटा से ध्यान तिर पर्न पनि
0: कबुल कर्न शर्तको पालना निकै घर निरन्तर गर्न नीति हुन

Ευχαριστώ.

Thank you.

0: gente.
1: Mas não, cara, que não. Eu tô trabalhando aqui na...
0: Yes,
1: sir.

0: स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो प्रतिबद्धताका ठिक मेरिक स्वास्थ्य सेवामा सर्वसुलभ रूपमा थिए। यहाँ कुनै स्वास्थ्य सेवामा आवश्यक पर्दा गरेपछि कौशल्य अस्पताल पाँचकेरीमा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दै
1: अस्पताल सेवा
0: 24 घण्टा डाक्टरले प्रत्यक्ष निगरानीमा उपचार गराए।
1: प्रत्येक दिन बिहान 8 बजे से सन्ध्या 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टर से प्याज छाती खेजो नसा मुटु चेक जाँच गरिरहेका।
0: प्रत्येक दिन न्यूरो सर्जरी, हार्ट जोड्ने तथा जर्मल सर्जरी, प्रसुति सेवा, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गराए।
1: 24 घण्टा डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी तथा इको मुटु एक्सरे सेवा उपलब्ध भयो। सुविधा सम्पन्न ल्याबको सेवा उपलब्ध भयो। प्यारालाइसिसको मुभार होइना नसादार बैलक हातद्वारा अनि चलना बिरामीको कर्णको लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापी विधिमा चाहिँ उपचार गरिदिन्छ।
0: नसादार बिरामीहरूका निम्ति बिना पैसा फिजियोथेरापी तथा एकुप्रेसर थेरापी से सफल उपचार गर्छ।
1: 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिन्छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग, ज्येष्ठ नागरिकको कर्ण सेवामा 10% छुट्ने व्यवस्था गरिन्छ। अस्पताल प्रणाली बाँसगढी शाखा 5 बाँसगढी बर्दिया पुरान पेट्रोल पम्प दक्षिण बजार।
0: सम्पर्क फोन नम्बर 084400192 हो। 084400210 बाँसगढी बर्दिया संसदीय कोर्टको 11/94।

0: निर्णय गरौं।
1: तर मैले खुल्ला कुरा गरौं, समाधान लागू पदार्थ होइन,
0: लागू पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय पटियाबाट जनहितमा जारी सञ्चालन।

0: postaciman bardzo ufnych. Pan się charakteryzuje.
1: Pani tutaj, Dalila, to...
2: अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिनो को प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
3: त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने खाद खेती अपनाऊ।
2: धान छर्केर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा पालै पालो रोपौ।
1: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दिना, सामा मसुरी र बहुगुणी प्रयोग गरौँ।
2: डिएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ।
3: खेत सम्झाऊ, पानी परियो बनाऊ, धेरै पानी नजमाऊ।
1: समूहमा पानी बनाऊ, नहर सफा राखौ, पानीको प्रत्येक फुटमा बचाऊ।
2: पानी

0: आवश्यक छ, 505 300 ए यामिनी जस्ता पसिलो धानको त्यो पनि श्रेष्ठ एक रेटमा आइसकेको छ।
1: साथै रासायनिक खादमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारीका विभिन्न विषादी पशु पक्षीको औषधि उपचार सुख मूल्यमा गरिन्छ।
0: श्रेष्ठ एक रेट बास्करी

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

0: इसके बाद हमें प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बासगढीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँधिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इक्विपमेन्ट घाँटीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इक्विपमेन्ट थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग श्रेष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा पाँच बढी

0: क्रिया कुरा गरौ समाधान धातु पदार्थ होइन धातु पदार्थ मात्र टाढा बसौ स्वस्थ र उज्यालो भविष्य रोजौ
1: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय प्रक्रियाबाट जनहितमा जारी सजेस्ट

konusunda.

अन्न

Me cae tu y tu,

सभा हास्य खुटी पर्ला ग्राम सभा भारतीय सभा दिल्ली में ठूलो

0: అమ్మ ఒకటి రాజ్యంలో ఎటువంటి నుంచి సమస్యలు చేసే
1: రాజ్యాలు

0: भन्नुभयो, चन्द्रको एक घण्टाभित्र अनिवार्य सन्तान शुरू गरौं, छ महिनासम्म आमाको दुध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य, स्तनपान गराउ स्वास्थ्य
1: कार्यमा स्वास्थ्य कार्यले माध्यमद्वारा हितमा जाने सन्देश।

ಮಾಡಿ ಸಕ್ಕರ

Thank you.

Thank you.

0: कार्यक्रम जारी प्रजाई संदेश
1: के तपाईलाई थाहा छ अब आउने महिनाहरूले पालन गर्ने गरेका सीमा धेरै कम्ती

पर्वतारोहण क्षेत्रमा सेवा प्रबन्धक प्रत्यारबाट संघ समितिका संयोजक प्रकाश केसी क्षेत्रीय जानकारी अनुसार लोक सेवा आयोगको प्रणाली अनुरूप छोटा नियमित रूपमा सेवा टेकेर प्रवेश सरकारले हालसम्म उहाँहरूका सेवा निरन्तरता तथा सुविधाका विषयमा स्पष्ट कानूनी व्यवस्था निकाल प्रक्रियाबाट लम्बिनी प्रवेश परिजामति सेवायन 2080 दरबन्दी करारका व्यवस्था व्यवस्थापन स्पष्ट व्यवस्था निकेर तथा स्थानीय तहमा कार्यरत करार प्राप्ति कर्मचारी परिचालन विधि 2080 समेत सेवा सुविधाको निरन्तरताका विषय समेत किमा कर्मचारी खर्च पोसाक पत्ता पिना तथा तेलमा काम पहिना अन्य सुविधा समेत पञ्चीकृत प्रक्रियाबाट कृषक घर पहिलो प्रत्यक्ष सेवा प्रदान गर्न प्राथमिक कुरा आधारभूत सेवा सुविधा निकायका मुखा पहिले फिराक महसुस कलक संघ समितिको संयोजक केसीका ग्राहकहरूमा आर्थिक वर्ष 2083-84 लागू भिन्नमेक सेवा निरन्तरता चाडपर्व खर्च प्रसाद भत्ता तथा अन्य सेवा सुविधा उपलब्ध गराएमा कति उहाँका प्रदेश सरकारका ध्यान आकर्षण गरेबाट संघर्ष समितिले आगसँग प्रमुख माग सेवा निरन्तरता नम्बर समस्या कार्यरत कर्मचारी प्राथमिकता सम्मान तलबका कर्मचारी कम सम्मान तलब सुविधा तलब व्यक्ति महँगी भत्ता सामाजिक सुरक्षा कोषमा आपत्ता करार अन्त्यमा स्पष्ट मापदण्ड श्रम अधिकार सुनिश्चित अस्थायी दरबन्दी हो दरबन्दी निदान करार कर्मचारी सम्बन्धी कानूनी व्यवस्था संशोधन चाड पर्वका विषयमा खर्च पोसाक भत्ता लगायतका विषयमा आन्तरिक प्रतिस्पर्धा मार्फत थाई सेवामा संयोजनका व्यवस्थाका प्रणाली पहिलोबाट माग सम्बोधन निर्देशले सबको करार कृषि तथा पशु सेवा प्राथमिक आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य बिना संघर्ष समिति जमेका उपराष्ट्रमन्त्री सुशील खनाल प्रधानमन्त्री वीरेन्द्र शाहले सीमा सम्बन्धी विधेयक अभिव्यक्ति क्रस बोर्डर अकुपेसन से सम्बन्धित स्पष्टीकरण दिनबाट प्रतिनिधि सभाका आज कचहरीमा बोल्की प्रधानमन्त्री खनाल कसरी स्पष्टीकरण दिएर गएका उहाँ नेपाल भारत सीमाका वैधानिक स्थानमा क्रस बोर्डर अकुपेसन सीमा पारो प्रयोग उपभोग सम्बन्धी चार ठाउँमा विवाद रहे पटुलेबाट उहाँ सरकार सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर नेपाल भारतका संयन्त्रमा म्यापिङका कामका त्रिवक समेत जानकारी दिनबाट उहाँ सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन निम्जल पाँचा समेत बताएरबाट उहाँ सीमा क्षेत्रमा द्विपक्षीय आफन उपभोगमा रगत भाग उपकर्ताधिकारी प्रधानमन्त्री संसदमा पटुलेबाटले यह प्राविधिक यथार्थ हो क्रस बोर्डर अकुपेसनका सन्दर्भ से सम्बन्धित रगत यहीमा मूल प्रश्न करक सीमा विवाद कसैको निरूपण गर्न जनाज हो नेपाल भारत सीमा विपक्षीय विषय हो नेपाल भारत नेपाल तथा भारत बीच एउटा घनिष्ठ सम्बन्ध प्रमर्मा भारतमा अनुरूप ऐतिहासिक सम्झौता तथा रक्षाका आधारमा यी समस्या समाधान कूटनीतिक सम्राटो भारतमा क्षेत्रमा नेपाल प्रतिबन्ध रक्षणबाट परराष्ट्र मन्त्री खनाल सीमा विवादका मूल प्रश्न यहाँका समाधान कसिका गर्न कनाजुलप्रति भारत नेपाल भारत सीमा विषय द्विपक्षीय मुद्दा रोषे ऐतिहासिक सन्धि सम्झौता नक्सा तथा स्थापितका आधारमा कूटनीतिक सम्भावको वार्तामा से समाधान खोज्न नेपाल प्रतिबद्ध राष्ट्रिय समाचार सुन्दा हाम्रो सन्देशको समय भए लाग्यो हाम्रो सन्देशको रेनासे पहिला मुख्य सन्देश प्रभावित बन्दको प्रक्रियामा स्वस्थ उपराष्ट्रमन्त्री सुशील खनाल प्रधानमन्त्री वीरेन्द्र शाहले सीमा सम्बन्धी विधेयक अभिव्यक्ति क्रस बोर्डरको पेसनसे सम्बन्धित स्पष्टीकरण दिएर सन्देश काल बिहान 7 बजे नेपाली भाषा हाम्रो सन्देश लेखाउने बाँकी तब समाचार कक्ष

0: と番組を考えてください。
1: それでは、良い方プレゼントを出発の受け取りの話をお願いします。

0: सूचना
1: के तपाईँ तपाईँका भावमानहरूको भविष्यप्रति चिन्ता गर्नुहुन्छ?

0: यस विद्यालयमा शिक्षकका व्यवस्थापकको कुनै नाटकता दाजु भएकै रहने छैनन्। प्रभावित भावक यहाँबाट व्यवस्थापन समिति गठन हुनेछ। त्यही समितिबाट शिक्षकको पदपूर्ति गरिनेछ। संस्थापकको रूपमा जिम्मेवारी लिने र अभिभावकको गुनासो सुनेर समस्या हल गरिने कक्षादेखि आठ कक्षासम्म प्रत्येक हप्ता कक्षा टेस्ट गरिने
1: विद्यार्थीहरूलाई
0: कार्य दिँदा देखाएको छ।

0: कहीं वित्तीय संस्थाबाट कर्ज लिइसकेपछि तोकिएको शर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानुनी र नैतिक दायित्व हो।
1: यदि वित्तीय सम्बन्धी तपाईँको केही गुनासो छ भने तपाईँको पैसा नलाग्ने फोन नम्बर 18105402 र अनलाइन गुनासो पोर्टल खोलिदिए गुनासो र टेलिफोनमा गुनासो पठाउन सक्नुहुन्छ।
2: वित्तीय संस्था लिमिटेड सरकारी सन्देश
3: जस्तो लाग्छ अर्को महिना आइसक्यो बुढी कराउन थालिसके किस्त तिर्ने दिन आइसक्यो भनिरहेको छ। यो महिना मेरो पनि किस्त तिरिदिनु सही भएको छ। अर्को महिना म दुवैजनाको किस्त तिर्छु।
4: हुन्छ बाबु, तपाईँले किस्त अप्ठ्यारो छ भने त भइहाल्छ नि। कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रभाव हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा

पासपोर्ट र अफिसियल भई एक देशका नागरिकले अर्को देशको भूभाग भित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।

जीत प्राप्त हुनेछ। राजनीतिक समितिको अध्यक्ष लेखपतिको स्थानहरूमा हाल नेपाल

सुदृढ़ फलदायी भएको विश्वास आफूले लिएको बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता विश्वराज आङ

0: கையிட்டு அறுப்பதற்கு செயல்
1: அனுகூலத்தை

0: कमजोरी हो भनेर स्वीकार गरेको संसदको गति विरुद्ध अन्त्य हुने राष्ट्रपति सभापति रवि रामेछापेले प्रधानमन्त्री पायल शाहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने र सभापति गोरप्रसाद अर्यालले प्रधानमन्त्रीले बोकेको वक्तव्यलाई संसदको अभिलेखबाट हटाउने रुलिङ गरेमा समस्या समाधान हुने बताउनुभयो।
1: भारत नेपालले भारतका धेरै

गराएको छ। त्यही भएर हरि रत्नगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रुखको संक्रमण देखिएको बताउनु भयो।

0: छैटसन युरोपीय संघमा घटाउनकै गर्ने नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहले सिआइएनसँग भन्नुभयो,
1: मेरो

कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूत्रीकरण प्रणालीमा त्यस सरकार करिब 25,00,000 किसान आबद्ध रहेको जनाएको छ। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत

साथमा सम्पसमा थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायरा भित्र भएका पदाधिकारीहरूले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलन तर्फमा रहेको र समय अपुग पुगेको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना मेरा थप गरिएको आयका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। यति बेला नेपालका अधिकांश स्थानमा प्रिमनसुन सक्रिय भइरहेको छ, तर हिमाली जिल्ला हुम्लाको दक्षिण भेगमा पनि खडेरी परेको छ। गएको माघदेखि पर्याप्त पानी नपर्दा किसानले लगाएका बाली सुक्न थालेपछि खाद्यान्न उत्पादन घट्ने

खेती र पशुपालन दुवै संकटमा परेको बताउनुहुन्छ।

تحمل

0: जस्तो जस्तो लाग्छ हाम्रो महिना आइसक्यो भोलि पढाउन थालिसके किस्ता तिर्न तिन आइसक्यो भनेर चाहिँ यो महिना मेरो पनि किस्ता तिरिदिनु छैन हजुर अर्को महिनामा तपाईँजनाको किस्ता तिर्छ
1: हुन्छ बाबु तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ लिएको ऋण त तिर्नै पर्छ कर्जाको रूपमा प्रभाव लिएर हाम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ
2: नेपाल नवमित्त वित्तीय संस्थाले

स्वास्थ्य कार्यालय बर्तियाबाट जनहितमा जारी सन्देश।

300 ल्याउने जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ रेटमा आइसकेको छ। साथै रासायनिक मलमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन मिसाई पशु पक्षीको औषधि उपचार मूल्यमा पाइन्छ। यसकारण श्रेष्ठ एग्रोनेट घासरी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको

I'm going to talk to you.

हाल नेपालको उपयोग भवन रहेको जग्गा भारतमा भट्टाउन सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालमा भट्टाउन सक्ने देखाएको छ। आफ्नो उपभोगमा रहेको जग्गाको दावी दुई पक्षले गर्ने गरेका छन्। सम्भावनीय प्रधानमन्त्री जोडिए

साहित्यको पढाइ भन्ने कुरा छ यहाँ भनेर जानुभयो त्यो स्पष्टीकरणसित हामी सहमत छैनौँ सर। त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपवास गरेर उपेक्षा गरेर अकेलै यो संसदमा फेरि आउन चाहनुहुन्छ। यसको चाहिँ के अर्थ हो? त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीको तपाईँ समाजले पनि परराष्ट्र मन्त्रीको

पचपन्न वर्षको उपभोक्ता र तीस वर्ष सेवा उपभोक्ता मुख्यमन्त्री कर्मचारीलाई अवकाश दिने गरी कानून ल्याउन लागेको प्रति कतिपय विद्यालय आपत्ति जनाएका छन्। भूमि व्यवस्था सरकारी सम्बन्धी मामला तथा

ない。

सम्बन्धमा विद्यालय इसारा गरिएको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले बताएको छ। इरानको स्थानीय आफूले युद्धका अमेरिकी हमलाहरूमा आक्रमण गरेको बताएको छ। यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिका र इरान एकदमै राम्रो

Thank you.

अन्ठानब्बे 80 86 128 अन्ठानब्बे 20 27

गरौँ हामी ती सबै कपडाहरूले पनि सुकी त्यसैले चिसो गाडिएर होला हामी दुवै घरहरू गरेर समात्यौँ तर विशाखालाई ज्वरो पनि आयो ज्वरोले हिँड्न नसक्ने भएपछि एउटा

साह्रै असाध्य निराश जस्तै मेरो पनि खाना मलाई साह्रै घरको सम्झना आउन पर्यो। मलाई आमाको मुख हेर्न मन लाग्यो। म तर्समा पुग्न चाहन्छु। त्यसै अनुहित विनयका साथ हात जोडेर पनि मेरो साथी मैले भावुकतामा घटेर तर्समा यात्रा निस्कनु निस्कनु ठुलो भूल गरेछु। मेरो महाअन्तकारमा म बाँच्न सक्दिनँ। कसरी यस्तो अज्ञात भएको बिताउनु तीर्थ हेरेको भनेका हामी

のすっきりする。

होला। मेरो सासूको निधनपछि मेरो के गति होला म केही पनि सोच्न सक्दिनँ। मलाई उसको कुराले साह्रै पिर लाग्यो। यत्रो दिन बसेको खोजेर गयो। उनीहरूले हाम्रो पत्र सेवा पनि भएका थिए, तर त्यसको

मतलब कृष्ण मेरा राजा का आंसू किसी भी कथे अपना आकार मेरा मेरा तुम सारे चौक देखे विचित्र को दृष्टि देते हो पति दिशा कर कृष्ण ने दुबई कुमार समाप्त मुझे उठाया रहा फिर दुरा गई और अतिर लीडर गए मोहम्मद रले लाठी दृष्टि भरे तिलका पची पची तारी मिल गई विशाखा बंदी कृष्ण ने तिमले संबोधन गरी को देखा तिलका वही परी भय का नर नारी हो चुपचाप परी कसले नतकी को तिमले मात्र नतकी को दुष्ट गरी छिटे छिटे तो ये रब तिमी तिरा आए तिमी तिन को अनुहार अनुतर आश्चर्य मिश्रित देखी थो तिमले मलाई पनि देखेन म तिमी हेर्दा पनि हेरेन तिमी त लाटिएको थियो तन्त्र अवस्थामा पुगेको थियो तर कृष्ण पनि यस संसारमा थिएन तिमीलाई दुवै एकान्त भण्डार बर्खा जस्ता भयो त्यस बेला कति मेरोसम्म म त सामान्य अवस्थामा आउने सकिनँ राखे सबै बसेका तिमी मेरा उनीहरू खेलाए मेरा कपाल लिमा ताला हतियार बसाए तिनका आँखाबाट पनि आँसु बनिरहेको थियो त्यो स्थिति बिस्तारै बस्दै आएकी मैले छेउमा साक्षी कृष्णलाई पाएकी थिएँ

Thank you.

Grazie.

जीवनको सारा विषय काम गरेर तिमीले नामबाट एक करोड जति नै वर्ष पर्खेपछि म ब्रजमा पुरुषहरू जहाँ जहाँ पुगे पनि तिमीहरूले फर्काउनुपर्छ एक दिन आफ्नै घरमा भन्ने कुरा पनि भए पनि एउटा विश्वासले मलाई सम्झाइरहेको थियो। तर तिमी कति स्टोरी तिमीले त तिस बाह्र कुरा नभन्ने विश्वास तर पठायो। तिमीले त्यस नगरलाई त्यस भूमिलाई त्यहाँको ममतालाई तिम्रा सरकारहरूलाई कसैले पनि एउटा साधारण